0: उन्होंने फरमाया अच्छा ऐसा करो वो जो सामने घर है ना वहां से जाके सदा लगाओ, मायूस नहीं होगे, बहुत उम्दा खाना मिलेगा तुम्हें, वहां भी जाओ। वो साहिल जो है उसने जाके नॉक किया तो अंदर से शहजादाए कौनैन कहें हजरती इमाम आली मुकाम हसन हुसैन अलैहिस्सलाम तशरीफ लाए। पूछा जी क्या बात है बुजुर्गवार से, पूछा साहिल से, तो उन्होंने कहा मैं भूखा हूँ। उसने कहा कि मुझे भूख लगी है। अच्छा आप इधर ठहरे, हम खाना बड़ा उम्दा किस्म का लवाजमात अंदर से तनावल लेके, वो तनावल जैसे कहते हैं कि एक पूरा एक खान जो होता है ना, एक तो दस्तरखान होता है, एक खान प्लेट में भी जो है ना वो सारा एहतमाम किया, बड़ा सजा के बना के उसको दिया है, तो बड़ा खुश हुआ है। उसने जब इतना उम्दा खूबसूरत इतना खाना देखा है लजीज, तो उसने कहा कि अच्छा, उसने ले लिया खाना ले के, तो बड़े शौक से जोको शौक से खाया है। खा के खाने के बाद जब बर्तन वापस करने लगा तो कह रहा है कि वो जो सामने एक बैठा है ना बुजुर्ग, एक बंदा जो बैठा हुआ है, उसके उसको भी खाना दे दो, क्योंकि वो पानी के साथ ना सूखी रोटी खा रहा है। मैं कुर्बान जाऊं उन अजीम हस्तियों के। तो उन्होंने शहजादों ने फरमाया कि ये उन्हीं का घर है, हम उनके शहजादे, वो हमारे वालिदे ग्रामी। कुर्बान जाऊं सुभान अल्लाह के फक्रो फाका को कैसे इन्होंने अपनी जिंदगियों का हिस्सा बनाया इन अजीम हस्तियों ने। इंशाअल्लाह ताला ये भी हम पूरा अपने प्रोग्राम में सफ़र तय करेंगे इनका, और अल्लाह ताला से ढेरों ढेर दुआएं मांगनी है अपने लिए, अपने आल औलाद के लिए, घर वालों के लिए, सबके लिए। जहाँ तक हमारी आवाज़ सुनी जा रही है वहाँ तक सब दुआ में शामिल होके अल्लाह ताला से खैर व आफियत, बरकतें, रहमतें, उसका फजल, लाजवाल फजल, उसके खजाने अल्लाह ताला से ढेरों ढेर मांग रहे हैं अब भी। अल्लाह ताला हमें अता करे इंशाअल्लाह ताला, और मांगनी है आज के प्रोग्राम में इंशाअल्लाह ताला। बहुत खूबसूरत सिलेक्शन है हमारे पास, कलेक्शन कह लें, सिलेक्शन कह लें, अल्हम्दुलिल्लाह खूबसूरत कलाम की। तो इस वक्त जो मैंने अल्लाह रब्बुल इज़्ज़त के लिए, मैं अल्लाह ताला की इतनी शुक्रगुजार हूँ ना, मैं कहती हूँ कि सजदे में सर रख के अपने रब की शुक्रगुजार हूँ कि जब उसकी रहमानियत पर नजर जाती है खुद ब खुद रिकतारी होती है, क्योंकि वो रहमान है, रहीम है, करीम है, अजीम है। ला इलाहा इल्लल्लाहुल अजीमुल हलीम, ला इलाहा इल्लल्लाहु रब्बुल अर्शिल अजीम, ला इलाहा इल्लल्लाहु रब्बुस समावाति व रब्बुल अर्दी व रब्बुल अर्शिल करीम। सुभान अल्लाह व बिहम्दी ही अदद खल्की ही व रिदा नफ्सी ही व जिनत अर्शी ही व मिदाद कलिमाती। रब्बे करीम रहमान, गम की तन्हाइयां हो या के लपन इश्की मनाजिल हो, कहीं भी हम सफर कर तन्हाई में हो, खलवत में हो या जलवत में, रहमानियत की वो जात जो इन्फिनिटी में, हमारा सोचने का जाविया जो है बहुत महदूद है, लेकिन मेरा अल्लाह करीम अर रहमान अर रहीम अल करीम, अल्लाह अल्लाह अल बजाते खुद अल्लाह पाक का जाती नाम, सिफाती नाम भी आपको पता है उनके। और अल का सीगा जो होता है ये मखसूस हो जाता है रब्बे करीम के लिए, अर रहमान, यानी हम किसी बंदे का नाम भी रहमान, चलो उसको लेकिन अब्दुल रहमान ही कहना चाहिए कि रहमान का बंदा, लेकिन चले बहुत ज़्यादा रहमान भी कह देते हैं, रहीम भी, रहीम इधर आओ ऐसे तो नहीं, वैसे अर अब्दुल रहीम अब्दुल रहमान ही कहना चाहिए, अब्दुल्ला जैसे। तो अर रहमान क्या खूबसूरत वो ज़ात है रब्बुल आलम, वो किसी साइल को खाली हाथ मेरा रब लुटाता ही नहीं। نیتیں ہماری خالص کر دے وہ, ٹرو کر دے ہمارے اعمال, اچھے کر دے, صالح کر دے, بہت قریب ہو جائیں اس کے ہم انشاءاللہ تعالی, انشاءاللہ تعالی جہاں کہیں بھی جائیں, جس سے بھی ملیں, خود بخود ہمارے کہتے شخصیت کو دیکھ کے دوسروں پہ اتنا گہرا اثر پڑے کہ اللہ کریم نے بہت ہی نوازا ہے ان بندوں کو. گھڑی کی طرف جب نظر جاتی ہے کیا کروں, رب ہے نا, ایک وہی تو ہے جس پہ مان ہے, میرا اللہ. سب کہتے رب العالمین, سب کہہ سکتے, مان ہے اس کی, کسی چیز کو یہ میری میری میری, ہمارا تو کچھ بھی نہیں, ہم تو خود فانی ہیں اس دنیا میں, کچھ بھی نہیں ہے میرا, نہ کر تیری میری, اے دنیا کیا کہتی مٹی دی تیری, تے نہ تیری ہے نہ میری ہے, اے دنیا ہیرا پھیری ہے, کیا خیال ہے. تو جتنا اپنے رب کریم کے بارے میں بولتی جاؤں گی تو وقت کا تو احساس ہی نہیں ہوتا ہے نا, بہت خوبصورت ہے میرے رب کی ذات. اور الحمدللہ رب العالمین کہ ہم آج خالصتاً اپنے رب کے لیے, اس کو راضی کرنے کے لیے, اس کی رضا کے لیے یہ محفل سجا کے بیٹھے. انشاءاللہ تعالی ہمیشہ کی طرح وہ محروم کبھی نہیں رہنے دیتا. آپ نے خود بھی مزد سامعین اکرام دیکھا ہوگا کہ وہ جب اپنی رحمتوں کی بارشیں برساتا, سکون کی, اور انسان کی جو خود میں کہتی ہوں ذرائے بے آب جو ہے, اس کو اللہ تعالیٰ رفتوں سے جب نوازتا ہے, بڑے کرم کے اس کے خزانے ہیں, دل کرتا ہے بس اس کی ذکر کرتے رہیں کرتے رہیں. تو گھڑی بھی ہمیں بتا رہی ہے کہ نہیں, آؤ ہم ایک اللہ تعالیٰ کے اور زیادہ سکون میں, اعلیٰ بھی ذکر اللہ ہی تطمئن القلوب, قرآن کریم ہمارے ذکر کی بہترین کتاب, سب سے اعلیٰ سب سے انمول, اور سورہ رحمان ہم ٹرانسلیشن کے ساتھ سنتے ہیں کیونکہ عربک کا تو ہمیں نہیں معنی مفہوم آتے, تو جب ٹرانسلیشن اردو کے ساتھ سنیں گے تو انشاءاللہ تعالی امید کرتی ہوں ہمارے دلوں کی گہرائیوں تک یہ اللہ تعالی کا کلام اتر جائے. تو آئیے بڑے مؤدبانہ انداز میں تلاوت قرآن پاک سننے کی سعادت حاصل کرتے ہیں.
1: بسم اللہ الرحمن الرحیم.
2: شروع اللہ کا نام لے کر جو بڑا مہربان نہایت رحم والا ہے.
1: الرحمن,
2: وہ جو نہایت مہربان ہے.
1: علم القرآن,
2: اسی نے قرآن کی تعلیم فرمائی.
1: خلق الانسان,
2: اسی نے انسان کو پیدا کیا.
1: علمه البيان,
2: اسی نے اس کو بولنا سکھایا.
1: الشمس والقمر بحسبان,
2: سورج اور چاند ایک حساب مقرر سے چل رہے ہیں.
1: والنجم والشجر يسجدان,
2: اور بوٹیاں اور درخت سجدہ کر رہے ہیں.

0: तो तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे? जो मखलूक जमीन पर है सबको फना होना है।
1: بالکل مزے سامعین اکرام، سبحان اللہ، الحمدللہ رب العالمین، جزاک اللہ خیر، بہت ہی خوبصورت الحمدللہ کہ ماشاءاللہ یہ خوبصورت کلام جو ہے، جتنا بھی قرآن پاک اللہ تعالی ہمیں گھروں میں پڑھنے کی اللہ پاک توفیق عطا فرمائے، اس پر عمل کرنے کی توفیق عطا فرمائے، اور بے شک ہر چیز فانی ہے، ہر چیز کو فنا ہے، اور یہ بھی ایک پورا ٹاپک ہے کہ کیسے اللہ رب العزت جو ہے ہر چیز کو ڈے آف ججمنٹ جب فنا ہو جائے گی، ہر ایک فرشتوں کو موت ہے، حضرت جبرائیل علیہ السلام کو، سارے جو ہیں اللہ تعالیٰ کے مقربین یہ فرشتے، ان کو بھی، اور ہر چیز کو جو ہے فنا کر دیا جائے گا، اونلی اللہ رب العزت، صرف رب کریم کی بابرکت ذات اللہ تعالیٰ فرمائے گا کہ آج میری حکومت ہے، کون ہے، میں ہوں، سب کچھ اللہ پاک ہے، بے شک بے شک بے شک، سبحان اللہ سبحان اللہ۔ معزز سامعین اکرام، براڈفورڈ ایشین ریڈیو 1413 AM پر یہ جمعہ کریم کی خصوصی نشریات جو ہے وہ آپ سماعت فرما رہے ہیں، ہماری ویب سائٹ براڈفورڈ ایشین ریڈیو .co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 0127430667 ہے۔ ابھی ہمارے پروگرام کا دورانیہ جو ہے وہ بریک کی طرف جا رہا ہے، چھوٹی سی بریک کے بعد یہ آیت مبارکہ جو ہے میں ابھی اس کی تلاوت جو ہے آپ کے سامنے کرتی ہوں کہ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولباس التقوی ذلک خیر، اور بہترین لباس تقویٰ کا لباس ہے۔ سبحان اللہ، اس سے ریلیٹڈ اور جو ہے ہمارے پاس پوری ڈیٹیلز الحمدللہ، اور قرآن پاک کی مزید اور جو آیات مبارکہ ہیں اس سے ریلیٹڈ، وہ بھی انشاءاللہ تعالی آپ کے سامنے ابھی اس کا ذکر خیر ہوگا انشاءاللہ تعالی، اور پھر دیکھیں گے کہ یہ ہمارا ٹاپک جو ہے اس سے پھر ہم سفر طے کرتے ہوئے کہ اللہ تعالی کے مقربین جو ہیں، اللہ تعالی کے پسندیدہ چوزن بندے بندیاں جو ہیں اللہ کے بہت قریب، اور ہمیں بھی اللہ تعالی کی بہت زیادہ قربت چاہیے انشاءاللہ تعالی، اس کی خوشنودی دنیا اور آخرت میں فلاح پانے کے لیے، اور ہماری نسلوں کو، ہماری آل اولاد کو انشاءاللہ تعالی۔ تو بہت ہی خوبصورت انشاءاللہ تعالی یہ ٹاپک، ہمیشہ کی طرح الحمدللہ اللہ رسول صلی اللہ علیہ وآلہ وسلم کا ٹاپک ہے بھائی، ہم تو ہمیشہ ہی الحمدللہ اللہ رب العالمین اور رحمت للعالمین محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا ذکر خیر کرتے ہیں الحمدللہ۔ درود و سلام کی ابھی انشاءاللہ تعالی ذکر و اذکار اور درود و سلام کی یہ محفل پاک انشاءاللہ تعالی کرتے ہیں، تو چلتے ہیں ایک بریک پر، پھر ملتے ہیں آفٹر دا بریک۔
2: This is Bradford Asian Radio. Bradford Asian Radio, the official media partner of this year's Bradford Mela.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का।
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: दुल्हन वो जो पिया मन भाई,
11: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
10: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
11: बालियां, अंगूठियां और हार,
10: जो दुल्हन करे सिंगार,
11: आज ही मामू काके की दुकान,
10: खालिस सोने की पहचान,
11: पाकिस्तान ज्वेलर से शरीफ लाइए
10: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
11: आपकी शान
10: हमारी आन,
11: क्वालिटी की पहचान।
10: पाकिस्तान ज्वेलर्स, 1 डुकवर्ट लेन ब्रेडफोर्ड, BD95ER, 01274491442।
11: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
12: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैन पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
11: सोफी ज्वेलर्स?
12: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ।
11: सोफी ज्वेलर्स, 121 ऑकलैन, BD94QU, 01274056014। सोफी ज्वेलर्स।
2: Ever thought of broadcasting? Become a radio presenter. Call the studio on 01274 306677. Bradford Asian Radio. Call the studio now. 01274 306677. Bradford Asian Radio.
13: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274 201679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
14: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
15: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली £299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली £99।
14: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

سامعین اکرام، آپ برادفورڈ ایشین ریڈیو 1413 اے ایم کی یہ بہت ہی مبارک، جسے میں کہوں گی، اور بہت ہی اللہ تعالیٰ کے قریب کر دینے والی آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پر دل کی گہرائیوں سے درود و سلام بھیجنے کے لیے اور آل پاک رسول صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں نذرانہ، جسے کہتے ہیں عقیدت کے ساتھ ساتھ محبت، جو ہے ان کے لیے پیش کرنے کے لیے یہ محفل بالخصوص اس کا اہتمام کیا گیا ہے. اللہ پاک ہم سے یہ کاوشیں، یہ محنتیں اور ہمارے دل کی جتنی بھی دعائیں ہیں، آرزوئیں، منگیں پوری فرمائے. ہم سے اللہ تعالیٰ یہ اتنی، میں کہتی ہوں، پاکیزہ ایک جذبات، ہمارے جو پاکیزہ خیالات الحمدللہ، اور پاکیزگی و نظافت کی یہ ایک عمدہ اور اعلیٰ و عرفا محفل پاک ہے. اللہ تعالیٰ ہم سے قبول و منظور عطا فرمائے. آمین ثم آمین یا رب العالمین. بالخصوص اللہ پاک کی خوشنودی اور آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں درود و سلام پیش کرنے کے لیے آل پاک رسول صلی اللہ علیہ وآلہ وسلم سے اظہار عقیدت کرنے کے لیے محفل پاک سجائی گئی. اللہ پاک ہم سے یہ کاوشیں قبول و منظور عطا فرمائے. آمین ثم آمین یا رب العالمین. ٹاپک کی طرف بھی بڑھتے ہیں. اس سے پہلے، ہماری ویب سائٹ برادفورڈ ایشین ریڈیو .co.uk ہے اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274300677 ہے. اگر آپ موبائل کے اوپر ہم سے رابطہ کرنا چاہتے ہیں تو وہ ہے 07 07800 599 563. اس 07 800 599 563. سامعین اکرام، اللہ کریم کا ڈیروں ڈیر شکر کہ اس نے اپنی رحمت سے، اپنے فضل سے، کرم سے یہ خوبصورت محفل پاک کا اہتمام کرنے کا، اور ہم سب کو جتنے بھی جہاں تک ورلڈ وائڈ ہماری آواز جا رہی سننے کی سعادت اللہ تعالیٰ نے ہمیں دی، الحمدللہ رب العالمین. اور اس کی، اس پاکیزہ محفل میں جو ہم نے آپ کے سامنے، میں نے ابھی تلاوت کی، آیت مبارکہ کی تلاوت فرمائی، تو تلاوت کے لیے چاہے میں کروں یا کوئی اور، تو یہ ورڈ بہت خوبصورت لگتا ہے کہ میں کہوں کہ تلاوت کی نہیں، تلاوت فرمائی. بہت پیارا ورڈ ہے. تو یہ، کیونکہ میں قرآن پاک کی نسبت سے کہہ رہی ہوں نا، اپنی طرف سے نہیں، تو بہرحال سمجھنے کی بات ہے. تو میں کہتی ہوں کہ یقین کریں. مثلا سامعین اکرام، عاشقوں کے لیے وہ ہر پل، وہ لمحہ بڑا خوبصورت ہوتا ہے جو رب کے قریب کر دے. اور جب ایک محفل میں اللہ کے عشق کے نظارے، اللہ پاک کے کرم کے، فضل کے، اس کی رحمتوں کے، برکتوں کے، اللہ کی شفقتوں کے، ہمارے اوپر بے انتہا رحم اور فضل کے جب سائے اس محفل میں منڈلا رہے ہو، تو دل کرتا ہے کہ بس وقت تھم جائے اور ہم اللہ تعالیٰ کے ذکر میں، جسے کہتے ہیں نا، مستغرق ہو جائیں. انشاءاللہ اللہ تعالیٰ ہماری زندگیوں کو، ہماری ذات کو، ہمارے اجسام، روح و قلب کو اللہ پاک اپنے نور سے معمور فرما دے. انشاءاللہ تعالیٰ ہمیں نور سے، ہمارا ظاہر و باطن، اللہ پاک، اللہ نور السماوات والارض، اللہ نور السماوات والارض، اللہ نور السماوات والارض، اللہ جمیل و یحب الجمال، اللہ جمیل و یحب الجمال، اللہ جمیل و یحب الجمال. قربان، ماشاء اللہ، الحمدللہ رب العالمین، الحمدللہ رب العالمین. اتنی خوبصورت ساتیں گھڑیاں، اور کیوں نہ ہم یہ گھڑیاں جس نے ہمیں عطا کی ہیں اسی کے نام کر دیں. کیا خیال ہے؟ آئیں یہ جو ہمیں ذکر اللہ کے قریب لے جائے، آئیں اللہ کے لیے، اللہ پاک کا ہی یہ ذکر سنتے ہیں. اللہ کی حمد و ثنا ہے، اللہ سے التجائیں ہیں. ہماری بے بسی اور مجبوری جو ہے،
बहुत समटाइम्स इंसान अपने आप को मजबूर बेबस फील करता, लेकिन रहमत बारी ताला जब अपनी आगोश में ले ले और हमारा दिल एकदम से मुतमईन हो जाए कि है ना अल्लाह पाक हमारे साथ है ना, कब अपने बंदों को तन्हा छोड़ता है। दुनिया जिस रंग में किसी बंदे को देखना चाहती है वो अपनी नजर से देख रही होती है। बहुत गहराई वाला ये सेंटेंस है, गौर से सुनिएगा। अपनी नजरों से, वो जिस नजर से किसी इंसान के मकाम से गिरा के देखती है ना, उसकी तजलील करती है, मेरा रब उतना ही उसको मकाम और इज्जत और मर्तबा अता कर देता है। कभी आजमा के देखिएगा, देखने वाले उसे अपनी आंख से देख रहे होते हैं, लेकिन मेरा रब्बे करीम वो किसी का हक नहीं मारता, वो किसी का एक कतरा जर्रा बराबर भी अजर जो है वो जाया ही नहीं करता। और दिल की कैफियत जो जिसकी रब के साथ अटैच्ड होना, रब के साथ जुड़ी हुई, लोग लाख उसे जो कुछ मर्जी कहे लेकिन मेरा रब बड़ा प्यार करता अपने हर बंदों से, प्यार जो उसके करीब होना चाहते हैं, जो इसके इश्क में रंगना चाहते हैं, बड़ा प्यार करता है, वो बड़ा प्यार करता है। करके देख ले कभी आजमा के, दुनिया क्या समझती लेकिन मेरा रब क्या समझता है, मेरा रब उसको जो मर्तबा देना चाहता है वो दे के रहता है, उसी के हाथ में सब बादशाहत, सारी बादशाहत। बड़ा कुछ मुझे याद आ रहा है कि नियर द डे ऑफ जजमेंट की क्यामत की, ये भी कुर्बे क्यामत की निशानी है कि झूठों को सच्चा और सच्चों को झूठा समझा जाएगा। बहुत कुछ है भाई, बड़ा कुछ सोसाइटी में होता है, लेकिन नहीं, हिम्मत नहीं हारनी, अल्लाह से लॉ लगाए रखनी। वो आपको हम सबको ऐसे मुकाम पे ले जाता है, रिफ्फतें बुलंदियां जहां पे इंतजार कर रही होती हैं। वही बात फिर मैंने कहा ना कि क्या बहुत दौलतमंद जो बड़े अपने आप को बड़े बड़े उलमा बड़े बड़े क्या क्या क्या समझ रहे हैं। मेरा किसी के ऊपर भी, ये उलमा कराम जो समझते, समझने की बात है, मैंने किसी के ऊपर भी ये जो है नुक्ता नहीं उठाया, लेकिन वो जो ये वो समझ जाएंगे कि बात किन के लिए। लेकिन अल्लाह पाक के, अल्लाह पाक क्या फरमा रहा है कि बेहतरीन लिबास जो है वो तकवा का है। दिखावे का है या अंदर से है तकवा, आज इस पे बात होगी इंशाअल्लाह ताला। अल्लाह ताला हम सबको हक बात कहने की और उस पर अमल करने की तौफीक अता फरमाए इंशाअल्लाह ताला, आमीन। और हमारे कौलो फेल में तजाद ना अल्लाह ताला करे, हम जो कहते हैं उस पर अमल भी करें, इंशाअल्लाह ताला अमल की तौफीक अता फरमाए। खैर वाफियत रखे हमारे घरों में, हम सब के ऊपर इंशाअल्लाह ताला। बहुत ही खूबसूरत अपने रब के लिए, ये बहुत रब के करीब होके सुने, दिल की इल्तिजा रब के सामने पेश कर दें और फिर देखें ये कलाम आपको कितना खूबसूरत इंशाअल्लाह लगेगा।

0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274-414-760.
1: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
2: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
1: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
2: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
3: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
4: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 पाउंड से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
5: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229622।
4: लव फर्नीचर, फर्नीचर यू लव।
6: Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian Radio.
1: आपके दिलों में रस खोलने वाली सदाएं दिलनवाज,
2: सदाबहार मौसीकी के भूले बिसरे साज,
1: कम्युनिटी की पूरा सर आवाज,
2: हर वक्त आपके संग आपका दम साज।
7: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
1: आपके दिलों में रस खोलने वाली सदाएं दिलनवाज,
2: सदाबहार मौसीकी के भूले बिसरे साज,
1: कम्युनिटी की पूरा सर आवाज,
2: हर वक्त आपके संग आपका दम साज।
7: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
8: जी बिल्कुल, सामईन इकराम, ये ब्रैडफोर्ड एशियन रेडियो 1413 AM है, जहाँ पर आप जुमा करीम की खुसूसी नशियात आशा अख्तर के संग समात फरमा रहे हैं। हमारी वेबसाइट bradfordasianradio.co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677। जी मज़ा सामईन इकराम, बात बहुत खूबसूरत से टॉपिक के ऊपर हो रही है। अभी आपको लिबास की अफादियत, जीनत का बायस जो अल्लाह ताला ने बनाया उसके बारे में, और अल्लाह ताला की बहुत बड़ी नेमतों में से ये भी कि अल्लाह ताला ने हमारी सतर पोशी का ख्याल रखा और हमें बेहतरीन जो है, हमें नेमत अल्लाह ताला ने एक लिबास की शक्ल में जो है वो उतारी, और लिबास हम अपनी सतर पोशी करने के साथ साथ इसको जीनत भी कहा गया कि हमें अच्छा लिबास पहनना भी चाहिए। देखें, यहाँ से नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हदीस पाक भी आपके सामने, आपने भी सुनी होगी कि अल्लाह पाक कमी बेशी माफ़ फरमाए कि एक शख्स जा रहा था और उसका हुलिया इस तरह से था, उसका लिबास भी मैला कुचला, और देखिए डिफरेंट जगहों पे इनकी डिफरेंट रवायात भी होती हैं। तो जो मैंने पढ़ी तो फिर वो उसका लिबास इस तरह से था कि मैला था, और उसका हुलिया भी ऐसे उसने बनाया हुआ था कि जो कि एक्सेप्टेबल नहीं, जिसे कहते हैं कि देख के इंसान कहे कि भाई इसने क्या हुलिया बनाया हुआ है। अल्लाह पाक कभी बेशी माफ़ फरमाए। तो आप नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के सामने से जब वो शख्स गुजरा तो उसको बुलाया गया या बुलाया, अल्लाह पाक कमी बेशी माफ़ फरमाए, और आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे पूछा कि अल्लाह ताला ने तुम्हें नेमते नहीं थी उन्होंने, क्या तुम्हारा ये इस तरह का लिबास? तो उसने कहा या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे पास तो अल्लाह का दिया सब कुछ है। तो फरमाया फिर अल्लाह की नेमतों का इजहार भी किया करो। तो ये भी बात है, और फिर खुद आका नबी करीम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का खूबसूरत लिबास से भी मिलती है। शहजादे जो हज़रत इमाम हसन हुसैन अलैहिस्सलाम जो है, छोटे छोटे शहजादे, मुझे ये वाक्या जो है ना, ये मुझे उनकी ज़रा खूबसूरतियों पे जाए, उन शहजादों की, वो क्या मैं कहती हूँ कि चांद की चांद में तो वो कहते हैं ना कि चांद को ग्रहण भी लगता है, चांद में दाग, लेकिन उनका हुसन लाजवाल और लाजवाब माशाल्लाह। मिंबर पे बैठे खुतबा फरमा रहे हैं और रेड कलर के दोनों शहजादों ने लिबास पहने हुए, खूबसूरत शहजादे। अल्लाह जरा जहन को, तसव्वुर को उन खूबसूरतियों की तरफ लेके जाए। और फिर वो नन्हे शहजादे और आप सल्लल्लाहु अलैहि वसल्लम मिंबर पर बैठे खुतबा फरमा रहे जुमा करीम का, अल्लाह पाक को बेशी माफ़ फरमाए। वो ज्यों लड़खड़ा रहे हैं शहजादे, नाजुक اللہ اکبر, یہ مثال میں کہتی ہوں کہ خوبصورتیوں کی اعلیٰ ترین مثال ہے. اندازہ کریں وہ خوبصورت شہزادے اور سرخ خوبصورت لباس. اللہ اکبر, اللہ غنی. میں کہتی ہوں کہ وہ آپ صلی اللہ علیہ وآلہ وسلم سے رہا نہیں گیا, خطبے کو چھوڑ کے جا کے دونوں کو سمیٹ لیا. میں قربان جاؤں ان ساتوں پہ, ان گھڑیوں پہ قربان جاؤں, اپنی گود مبارک میں بٹھا لیا آ کے خطبے میں, میں قربان جاؤں. پھر فرمایا کہ اولاد بھی ہے, یہ ایک ازمائش ہے اللہ تعالیٰ کی, کمی بیشی اللہ پاک فرمائے معاف. یہ میں نے ایسے پڑھا کہ اولاد واقعی آزمائش ہے. میں قربان جاؤں کہ دیکھیں اس میں پس منظر اور وہ سب کچھ, وہ تو آپ سب سمجھ رہے ہوں گے. اللہ کریم, میں کیا اس سے. پھر حضرت پاک بی بی سیدہ ساجدہ صالحہ طیبہ طاہرہ حضرت بی بی فاطمہ الزہرا سلام اللہ علیہا کا لباس مبارک, وہ تو جنت سے. جب آپ کو بڑا پورا واقعہ ہے مختصراً بیان کروں گی کہ پھر وہ جنت سے جب لباس ہے, یہودی نے جب شادی پہ اس کی بیٹی کی شادی تھی انوائٹ کیا, تو فاطمہ الزہرا سلام اللہ علیہا کے پاس فرمایا بابا جان کوئی ایسا لباس نہیں ہے کہ میرے پاس عمدہ, کہ ان کی شادی وہاں پہ بڑی بڑی امیر وہ پہن کے آئی ہوں گی, تو میرے پاس وہ تو اللہ تعالیٰ کی ایک دیکھیں جنت کی ہستیاں, ان کے لیے کوئی کمی نہیں. یہ تو ایک ہمارے لیے بھی مثال ہے, اور جو انہوں نے سادگی اختیار کی یہ ان کی طبیعت ہے, اور اللہ پاک کے لیے انہوں نے تقویٰ کا لباس ان کے لیے سبحان اللہ. یہ وہاں سے پھر اس پہ بھی بات ہوتی ہے کہ تقویٰ کے معنی و مفہوم کیا ہے. میں واقعہ یہ اس طرح سے بیان کرتی ہوں. تو پاک بی بی سیدہ اینڈ آف دا ڈے جسے کہیں, ایٹ دی اینڈ کیا ہوا ہے کہ اللہ کریم نے جنت سے ان کے لیے لباس فاخرہ کہیں گے, یا اللہ پاک کمی بیشی معاف فرمائے کہ میں اگر یہ لفظ, کیونکہ بڑے ادب کا احترام کا تقاضا ہوتا ہے کہ فاخرہ تو فخر کے اللہ تعالیٰ بہتر جانتا ہے, لیکن یہ لفظ اللہ کی طرف لٹا دیتی ہوں. اللہ پاک مجھے معاف فرمائے کہ بہترین لباس, خوبصورت لباس ان کے لیے جب بھیجا گیا, تو پھر آپ سیدہ طیبہ طاہرہ نے, اللہ پاک کمی بیشی معاف فرمائے, سیدہ طیبہ طاہرہ نے وہ جب تیار ہوئی ہیں, جنت کی حوروں نے تیار کیا ہے, تو اندازہ لگائیں کہ میں تو کہتی ہوں کہ اللہ تعالیٰ نے پردے میں رکھا ان کا حسن, ان کی ہر ادا, ان کے نام پاک پردے میں رکھا. تو وہ جب یہودی کی بیٹی کی شادی میں گئی ہیں, تو وہاں پہ جتنی عورتیں تھیں نا, ان کے حسن کی تاب نہیں برداشت کر سکیں اور بے ہوش ہو گئیں دلہن سمیت. اور آپ کو پتہ ہے کہ دلہن بھی جو تھی وہ اللہ کو پیاری ہو گئی. تو پھر انہوں نے جب یہ دیکھا بی بی پاک نے, تو انہوں نے جلدی سے اللہ کے حضور سجدہ ادا کر کے تو دعا مانگی, یا کریم اللہ یہ لوگ کہیں گے کہ میرے آنے کی وجہ سے دلہن جو ہے چلی گئی اللہ کے پاس, تو اپنا کرم کر. تو پھر وہ دلہن کلمہ طیبہ پڑھتے ہوئے مسلمان ہو گئی, اور ساری خواتین انہوں نے پھر وہاں پہ کلمہ طیبہ پڑھا. اللہ پاک کمی بیشی معاف فرمائے کہ یہ واقعات جو ایسے ہیں. تو پھر ان کا لباس تو ویسے دیکھیں نا کہ ان کا کرتا مبارک جو ہے اس میں کتنے پیوند لگے ہوئے آقا نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے. تو تقویٰ کا مطلب ہے کہ بالکل اللہ کے قریب ہو جانا ہر چیز کو. وہ تو خیر جنت کی اعلیٰ و عرفہ ہستیاں ہیں, لیکن مثالیں تو ہم نے وہیں سے لینی ہے نا, اور وہ ہمارے لیے اسوہ حسنہ ہے, سنت پاک ہے نا, ہم نے ان پہ چلنا ہے, لینا ہے آگے سے. آل پاک رسول صلی اللہ علیہ وآلہ وسلم کے جو سبحان اللہ, اور پھر انہوں نے کہ جو نفسانی خواہشات تو بالکل ہی ان میں, خیر وہ تو اللہ کے نبی ہیں نا, وہ تو اس سے مبرہ ہے. پھر آل پاک رسول صلی اللہ علیہ وآلہ وسلم دیکھیں کہ انہوں نے کیسے تقویٰ اور طہارت کو اپنا لباس بنایا. تو پھر وہ پھر لوگ کہہ دیتے ہیں کہ لو جی وہ تو بڑی اعلیٰ عرفہ ہستیاں, ہم ایسے کیسے کر سکتے ہیں, ایٹ لیسٹ ان کی راہوں پہ چلنے کی تو کوشش کر سکتے ہیں نا. اور ٹھیک ہے, لیکن وہ پھر نمود و نمائش کے آج کا تو خیر آپ خود आपके लिए हम सबको पता है कि आजकल क्या हो रहा है, तो बेहतरीन लिबास तकवा का के नेकियां इख्तियार, पायस लोग जो होते हैं, नेक होते, परहेजगार। तकवा का मतलब होता है कि परहेजगारी, हर बुरी चीज से रुक जाना, अपने आप को बचा लेना। तो ये लिबास को अल्लाह ताला ने, जहां हमारा ये जो लिबास हमने पहना हुआ ये है, बड़ी फहमो इदराक का ये जो है, मैं कहती हूँ वर्सेस हैं, बड़ी फहमो इदराक वाली, इसमें बड़ा कुछ अल्लाह ताला ने रख दिया है, जो कि हमने अपने शऊर को बेदार करके इसकी तरफ बढ़ना है। कैसे गुरबा यतामा मसाकीन का ख्याल रखना है, वो फिर वो भी हदीस पाक के, जब आप सल्लल्लाहु अलैहि वसल्लम ने उस बंदे से कहा था कि अपने बेटे को सबके सामने प्यार ना करना कि कुछ यतीम होंगे, वो उनका दिल दुखेगा, हमारा बाप होता हमें भी प्यार करता। फिर बेवा के सामने भी कहा गया है कि थोड़ा सा, ये हदीस की रोशनी में नहीं, मैं वैसे इस्लाम तो हमें हर जगह पर ही हमारी गाइडेंस करता है ना, कि उसके सामने भी वो बीवी अपनी बीवी को जो है, खैर मैं अब वो अल्फाज, लेकिन वो शरीयतन शरातन शरण के आप ख्याल रखें कि कोई बेवा भी महफिल में मौजूद है। तो ये छोटी छोटी बातों का ख्याल रखना, आप मेरी बात बिल्कुल समझ गए होंगे, छोटी छोटी बातों का ख्याल रखना, किसी का दिल आजारी नहीं करनी, दिल नहीं दुखाना, खुद बहुत उमदा हो आली लिबास पहन के फखर में आ जाना, हरगिज भी नहीं। इंसान तो फिर वही है ना हम, बल्कि मैंने बहुत अच्छी खूबसूरत ख्वातीन बेहतरीन लिबास पहन के, आप उनकी इखलाकियात के दायरे में सबके साथ हुस्न सलूक से पेश आना, अपने आप को बुराइयों से रोकना, ये ज्यादा अल्लाह ताला को पसंद है। ये लिबास अपने ऊपर उड़े कि अपने आप को बुराई से रोकना, अच्छाइयों की तरफ तबीयत को लेके जाना, मौके की मुनासिबत से अपने आप को उस, कहते ना अकॉर्डिंगली चलना, अकॉर्डिंग टू द सिचुएशन, और चाहे वो घर में आपका रोल है, बाहर है, अजीज़ो अकरबा में है, फैमिली फ्रेंड्स, मतलब सारी जगहों के ऊपर, ये जो अपने आप को मुत्तकी बनाना, परहेजगारी का लिबास जो है, परहेजगार हो जाना, बुरी है ये चीज़, बुरे रास्ते से रुक जाना और बुरी ख्वाहिशाते नफसानी से अपने आप को पाक करना, और जो जो फिर वही आ जाएगा कि लिमिटेशंस एंड बाउंड्रीज ऑफ अल्लाह सुबहाना हुआ ताला, उसी में रहना। एनीवे मुझे होता है कि बात वालत ना पकड़ जाए, एक मौला अली अलैहिस्सलाम का वाक़या ज़रूर सुनाना चाहूँगी, कि वो अपने खादिम कंबर के साथ बाज़ार गए और दो लिबास खरीदे, एक बेहतरीन था, बहुत ज़रा कीमती लिबास था, और एक ज़रा हल्का था, सस्ते, लेकिन जब घर आए तो उन्होंने जो कीमती लिबास था वो कंबर को अपने जो साथ मुलाजिम गया था उनको दे दिया, और जो हल्का लिबास था वो खुद चूज कर लिया, अपने लिए चुना। तो उन्होंने कहा कि मौलाए कायनात आप क्या कर रहे हैं, या मौला अली अल्लाह पाक कभी बेशी माफ़ फरमाए, कि आप को, आप अमीरुल मोमिनीन हैं, आपके लिए ज़्यादा बेहतर है कि आप ये कीमती लिबास पहने और मुझे हल्का दें। तो उन्होंने कहा कि मुझे अल्लाह पाक से शर्म आती है कि कहीं मैं तुम्हारे ऊपर अपने आप को तरजीह ना दे दूँ। तो ये है तकवा का लिबास, ये है परहेजगारी का। क्या हम आज देखते हैं, क्या हम ऐसा कर सकते हैं? ये फिर वो, मैं तो हमेशा कहती हूँ तो मुलाजमा, देखिए मुलाजमत तो सारे करते हैं, अब मैंने कभी भी ये वर्ड नौकरानी तो कहना ही गलत बात है। तो एक मुलाजमा के लिए हम क्या ऐसा करती हैं, कभी किया है हमने? सोचना है हमने, इस बारे में देखना। ये वो आला अरफा हस्तियाँ देखे कि उन्होंने, ये है वो मौला अली अलैहिस्सलाम की तकवा की लिबास की मिसाल दी गई, कि ये तकवा का लिबास उन्होंने, कि कहीं मैं अल्लाह से शर्म आती है कि मैं अपने आप को तरजीह ना दे दूँ तुम्हारे ऊपर, ये तकवा की अलामत है, ये है बेहतरीन तकवा का लिबास। मुझे सामईन इकराम, इतना प्यारा है, खूबसूरत सा टॉपिक है, اور خوبصورت باتیں بھی چل رہی ہیں, لیکن یہاں پہ ہم یہ نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم سنتے ہیں, جمعہ کریم کے بابرکت گھڑیاں اور عظمتوں والی, رفتوں والی, اللہ تعالیٰ کا میں کہتی ہوں قرب جو ہے وہ نورانیت جو ہے بڑا دل کرتا ہے سمیٹنے کو انشاءاللہ تعالیٰ. اور اب یقین کریں کہ یہ 3 گھنٹے جو ہوتے ہیں نا, مجھے لگتا ہوتا ہے کہ زندگی کے میرے ماحصل یہ 3 گھنٹے ہیں انشاءاللہ تعالیٰ. دنیا اور آخرت کی بلائیاں پانے کے یہ خوبصورت لمحات ہیں انشاءاللہ تعالیٰ, اور دنیا اور آخرت کی بلائیوں کا مرکز اللہ بنا دے, یہ بڑے کرم کے فیصلے ہیں. اور یہ بچپن سے آج تک یہ نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم, آقا ختمی مرتبت حضرت محمد صلی اللہ علیہ وآلہ وسلم تک اپنی جو میں کہتی ہوں روح کی پکار ہے نا پہنچانے کے لیے بہترین یہ لیرکس ہیں اور بہترین میں کہتی ہوں الفاظ کہ ہمارے عشق کا جو ایک پیمانہ ہے ان تک پہنچ جائے. یہ میں بڑے ذوق و شوق سے بچپن سے آج تک پڑھتی ہوں, اور اس وقت میں دیکھ رہی ہوں کہ محفل پاک پر جو رکت کے آثار اور سکینہ الحمدللہ اللہ کی کرم کی بارشیں ہیں, تو ہم سب اس میں نہلا دیے جائیں انشاءاللہ تعالی اس کرم کی بارشوں میں. اور یہ نعت رسول مقبول صلی اللہ علیہ وسلم ہمارے دل کی آواز آقا صلی اللہ علیہ وسلم تک پہنچ جائے انشاءاللہ تعالی, آمین سم آمین. آئیے بڑی دل جمعی سے بڑے ذوق و شوق سے یہ نعت رسول مقبول صلی اللہ علیہ وسلم سننے کا شرف حاصل کرتے ہیں.